0: वर्षौंदेखिको अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित वज्रम स्टिलको टीएमटी शर्ट आई बीम एंगल र च्यानलहरू प्रयोग शताब्दीसम्म ढुक्क हुनुहोस्। वज्रम स्टिल, शक्तिको नयाँ अवतार।
1: दाँतका बिरामीहरूका लागि खुसीको खबर, अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने, तपाई हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा

0: सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली मिकलाजुङ 9 मधुमल्ला टाढी मोड फोन नम्बर 021-400-409
1: दाँत पनि कति दुख्न सकेको होला, जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
2: काकी होइन, के गनगन गर्दिनुहुन्छ हौ, एक्लै गनगनाउनुहुन्छ
1: के हो मेरो बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, कहाँ कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
2: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा शून्यमा विभिन्न थरीका दाँत लाउनु परेमा, अनि बाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन कि काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ, महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो कि, ढुक्क भएर गए हुन्छ, बरु मै साथी गइदिउँला, ती दमकमा थाना रोडमै त हो नि, अब आइया गएर बस्नु पर्दैन काकी।
3: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक, सम्पर्क दमक छ थाना रोड नमस्ते सुपर मार्केट छेउ, फोन 023-576-777, मोबाइल 97-697-27-934।
0: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मङ्गलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछ।
4: हिमशिखर टाइम चेक,
5: अहिले 1 बज्यो।
6: यस, टाइम चेक का प्रायोजक
7: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउन्डेसन दमक।

0: गमक इन्टरप्राइजेसमा इलेक्ट्रिक स्कुटर र साइकल खरिदमा भारी छुट। न मोबिल चाहिने, न त सर्भिसिङको झन्झट। एक पटक चार्ज गर्दा 100 किलोमिटर सम्म कुदाउन सकिने आकर्षक र नयाँ नयाँ मोडलका इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक साइकलहरू ब्याट्री र मोटरमा 6 महिनादेखि 1 वर्षसम्म ग्यारेन्टीका साथ सहुलियत मूल्यमा बिक्री गरिएको सहर्ष जानकारी गराउँदछौ। तपाईँ पनि सरल मूल्यमा भरपर्दो इलेक्ट्रिक स्कुटर एवं साइकल खरिद गर्न चाहनुहुन्छ भने एक पटक दमक इन्टरप्राइजेसलाई अवश्य सम्झिनुहोस्। सम्पर्क दमक इन्टरप्राइजेस, गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि, दमक, झापा। फोन नम्बर 98160091013।
1: हो 1914 को जस्तै मलाई भोजपुरी खुकुरी मणिपुरी झर्काको थाल बटुका चाहिएको छु। कहाँ पो मिल्ला हौ? त्यही त मलाई पनि मैयाले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने थि, कहाँ पाइन्छ?
2: होइन के को गन्ठन हो यो?
1: म पनि त्यही भन्दैछु।
2: त्यही त त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि। तामा, काँसा, भोजपुरी खुकुरी, मणिपुरी झर्का, थाल बटुका, स्टिल, रबर आइटम, फेन, रोटी मेकर, ओभन, इलेक्ट्रोनिक आइटम, होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
1: साथमा महागुरु फाल्गुनन्द र धर्म गुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
2: युनाइटेड युनिडाइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिडाइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
0: साथै ओइगा ब्रान्डका फेन कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: सम्पर्क सिद्धकाली भोजपुरी भाडा पसल एन्ड पाथिभरा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम नगरपालिका रोड, दमक, छापा। प्रुफ राइटर पुष्प बहादुर पाण्डे 98526-76162, विनोद पाण्डे 98240-83188, प्रकाश पाण्डे 98160-30993, सोभित पाण्डे 98079-62602, फोन नम्बर 03582-594।
4: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेङ्गु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाहक रेडियो हिमसिखर 103.3 मेगाहर्ज।

0: तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ, अब सही ठाउँ छान्नुहोस्। नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98062273, 98526070030। झिल्जिले सम्पर्क 97073121494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रणालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। मोबाइल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190850350, 97046073।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने।

0: आउला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
0: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: खुशीको खबर मृगोला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुशीको खबर। मृगोला अर्थात किडनी फेल भई नियमित हेमोडायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक 2 खरखरे आन्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ। सम्पर्क ओम साई पाथिवारा हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू। दमक 2 खरखरे आम्दा। सम्पर्क नम्बर 98526-23023, 98526-23037, 98438-54085, 98223-77636।
4: हिमशिखर टाइम चेक।
5: अहिले 2 बज्यो। यस, टाइम चेक का प्रायोजक
6: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउन्डेसन दमक।

0: अय्या नि हो, यो दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
1: काकी अहिले के गनगन गर्दै हुनुहुन्छ हौ? एक्लै गनगनाउनुहुन्छ
0: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, कहाँ कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
1: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा सुन्नेमा, विभिन्न थरीका दाँत लाउनु परेमा, अनि डाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन कि काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो के? ढुक्क भएर गए हुन्छ, बरु मै साथी गइदिउँला, ती दमकमा थाना रोडमै त हो नि, अब आइया गएर बस्नु पर्दैन काकी।
2: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ। फोन 023-576-777, मोबाइल 97-697-27-934।
3: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मङ्गलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीडित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ छापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-162।

0: 1000 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: जनसेवा होम एक क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
3: हाम्रो विशेषताहरू
2: ग्यास्ट्रिक अल्सर हेपाटाइटिस जन्डिस मूर्छा पर्ने क्यान्सर घाँटी दुख्ने
3: टन्सिलाइटिस नाक बन्द हुने सर्दी लागिरहने पिनास कान पाक्ने टाउको दुख्ने केस झर्ने मानसिक तनाव
2: एलर्जी दम बात नसा सम्बन्धी रोग हर्निया प्यारालाइसिस
3: स्पेन्डलाइटिस साइटिका पथरिया प्रोस्टाइटिस ट्युमर पायोरिया बायस प्रेसर सुगर चर्मरोग मुसा खिल डन्डिफोर
2: गुप्त रोग महिला सम्बन्धी रोग शरीर झमझमाउने घोच्ने फुल्ने निदाउने
3: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
2: डाक्टर केपी सुवेदी एमडी होमियोपेथी।
4: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली दमक सब थाना अगाडि। फोन नम्बर 0235707552 र 0235180052 मोबाइल नम्बर 98526705552।
5: ग्लोबल आईबी ब्याङ्क सबैका लागि ब्याङ्क।
6: रेडियो हिल्सी कार्ड 103.3 मेगाहर्ट्ज।

0: हे भगवान, यो एलईडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
1: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
0: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
1: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउँ न। त्यहाँ
2: एलईडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
0: ए हो र,
2: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
3: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकी सेवामा समर्पित। धमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
0: प्रोप्राइटर मनोज सिंह, फोन नम्बर 9846202930 र 9849031639।
4: के तपाईँ रोगी हुनुहुन्छ, थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ? त्यसो भए आउनुहोस् सेवा होमियो क्लिनिक फर्निचर लाइन दमकमा। यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट, बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा।
5: हाम्रा सेवाहरू पेट सम्बन्धी, ग्यास्ट्रिक, जन्डिस, कब्जियत, अमलपित्त, पेटमा पानी जमेको आदि,
4: नसा सम्बन्धी, साइटिका, ढाड दुख्ने, जोड्ने दुख्ने, बाथ रोग, प्यारालाइसिस, टाउकोमा पानी जमेको,
5: महिला सम्बन्धी महिनावारी गडबडी, बढी रगत जाने, स्तनमा गाँठा गुठी, गर्भ नहरने वा आफै गर्भपतन हुने, सेतो पानी जाने, निसन्तान आदि,
4: छाला सम्बन्धी, मुसा, खिल, दाग, डन्डीफोर, पोतो, नङ पाक्ने आदि,
5: श्वास प्रश्वास सम्बन्धी, रुगा खोकी, दम, नाक बन्द हुने आदि,
4: पिसाब सम्बन्धी, पिसाबबाट रगत जाने, पथरिया, पिसाब पोल्ने, पिसाब धेरै लाग्ने, प्रोस्टेट बढेको, साथै अन्य रोगहरू, हर्सा, गठिया बाथ, कान पाक्ने, गिजा पाक्ने, प्रेसर बढेको, शरीरमा मासु पलाएको, शरीरमा भएका गाँठा गुठी, थाइराइड, छारे रोग, कपाल झर्ने, सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ। सम्पर्क डाक्टर घनश्याम सुवेदी, सेवा होमियो क्लिनिक, पशुपति मार्ग, फर्निचर लाइन, दमक, झापा। फोन नम्बर 9846221181, 9846221181।
6: हो 1914 को जस्तै मलाई भोजपुरी खुकुरी, मणिपुरी झर्काको थाल बटुका चाहिएको थियो, कहाँ पो मिल्ला हौ? त्यही त मलाई पनि म यहाँले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक कहाँ पाइन्छ?
7: होइन के को बन्ठन हो यो?
6: म पनि त्यही भन्दैछु।
7: त्यही त, त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि। तामा, काँसा, भोजपुरे खुकुरी, मणिपुरे झर्का, थालबटुका, स्टिल, रबर आइटम, फेन, रोटी मेकर, ओभन, इलेक्ट्रोनिक आइटम, होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
6: साथमा महागुरु फाल्गुनन्द र धर्मगुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
7: युनाइटेड युनिडाइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिडाइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
0: साथै ओइगा ब्रान्डका फेन, कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथिबारा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम, नगरपालिका रोड, दमक छापा। प्रुफ राइटर पुष्प बहादुर पाण्डे 9856 76162, विनोद पाण्डे 9824083188, प्रकाश पाण्डे 9816030993, सोभित पाण्डे 9807062, फोन नम्बर 0385825994।
4: तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिन्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9056270030। झिझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा।
8: ग्लोबल आईडी बैंक, सबैका लागि बैंक।
9: नमस्ते, म हाँस्य व्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संभाग रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र निशुल्क रूपमा वडा कार्यालयमा दर्ता गरौं गराउ। दमक नगरपालिका 3 नम्बर वडा कार्यालयबाट जनहितमा जारी सूचना।
1: ग्लोबल आईएमबी बैंक सबैका लागि बैंक।
2: हिमशिखर टाइम चेक
3: अहिले 3 बज्यो। यस, टाइम चेकका प्रायोजक
4: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउन्डेसन दमक।

0: आकाश सुने पहाड़ जोड़ने शक्ति छोरा बजरंगी हो संगी को अवतारा
1: वर्षौंदेखि अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित वज्रम स्टीलको TMT छड आइभन एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीसम्म ढुक्क हुनुहोस्। वज्रम स्टील, शक्तिको नयाँ अवतार।

0: बाल जुनियर एप आफ्ना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौँ। थप जानकारीका लागि ग्लोबल आइएमई ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: निःशुल्क ओपिडी सेवा सहित अब ओरो डेन्टल केयर प्रणालीमा गिजा सुनिएर रगत आइरहने, मुख तथा श्वास गनाउने, मुख सम्बन्धी अन्य रोगहरूको उपचार, दाँत भर्ने, गिजाको अपरेशन, दाँतमा खोल राख्ने, कृत्रिम दाँत राख्ने, दाँतमा भएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने, नमिलेको दाँतहरू मिलाउने, बच्चाको दाँतको विशेष उपचार,
3: अत्याधुनिक मेसिनबाट आरसीटी, मुखको डिजिटल एक्सरे, आरभीजी, इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच, साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ।
2: उक्त कुरा बिरामी आफैले कवच भवनबाट हेर्न सकिनेछ।
3: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ।
4: ओरो डेन्टल केयर प्रणाली, दमक चोक, चिसोक छापा, फोन नम्बर 023571522।
5: हे भगवान, यो एलईडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
6: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदाहुँदै दिक्क चाहिँ किन हुनु त?
5: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
6: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउन। त्यहाँ एलईडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
5: ए हो र,
6: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
2: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत 2 दशकदेखि तपाईँकै सेवामा समर्पित। दमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि,
5: प्रोप्राइटर मनोज सिंह, फोन नम्बर 98-426-2020-930 र 98-049-31-639।
7: के तपाईँ रोगी हुनुहुन्छ, थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ? त्यसो भए आउनुहोस् सेवा होमियो क्लिनिक फर्निचर लाइन दमकमा। यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट, बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा।
8: हाम्रा सेवाहरू पेट सम्बन्धी, ग्यास्ट्रिक, जन्डिस, कब्जियत, अमलपित्त, पेटमा पानी जमेको आदि,
7: नसा सम्बन्धी, साइटिका, ढाड दुख्ने, जोड्नी दुख्ने, बाथ रोग, प्यारालाइसिस, टाउकोमा पानी जमेको,
8: महिला सम्बन्धी, महिनावारी गडबडी, बढी रगत जाने, स्तनमा गाँठा गुठी, गर्भ नहरने वा आफै गर्भपतन हुने, सेतो पानी जाने, निसन्तान आदि,
7: छाला सम्बन्धी, मुसा, खिल, दाग, डन्डीफोर, पोतो, नङ पाक्ने आदि,
8: श्वास प्रश्वास सम्बन्धी, रुगाखोकी, दम, नाक बन्द हुने आदि,
7: पिसाब सम्बन्धी, पिसाबबाट रगत जाने, पथरिया, पिसाब पोल्ने, पिसाब धेरै लाग्ने, प्रोस्टेट बढेको, साथै अन्य रोगहरू, हर्सा, गठिया बाथ, कान पाक्ने, गिजा पाक्ने, प्रेसर बढेको, शरीरमा मासु पलाएको, शरीरमा भएका गाँठा गुठी, थाइराइड, छारे रोग, कपाल झर्ने, सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ। सम्पर्क डाक्टर घनश्याम सुवेदी, सेवा होमियो क्लिनिक, पशुपति मार्ग, फर्निचर लाइन, दमक, झापा। फोन नम्बर 98-426-2121, 98-426-2121।
9: नमस्कार, म हुँ तपाईँहरूकै धुर्मुसे। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने, तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रणालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने गरी कम्प्युटराइज सिस्टमद्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिकलाजुङ 9, मधुमल्ला, टाढी मोड। फोन नम्बर 021-400-409।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: अनि हो, यो दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
5: काकी, अहिले के गनगन गर्दै हुनुहुन्छ हौ? एक्लै गनगनाउनुहुन्छ
4: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, कहाँ कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
5: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा शून्यमा, विभिन्न थरीका दाँत लाउनु परेमा, अनि दाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा, एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन के काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रै आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो के, ढुक्क भएर गए हुन्छ। बरु मै साथी गइदिउँला, ती दमकमा थाना रोडमै त हो नि, अब आइया गएर बस्नु पर्दैन काकी।
6: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ। फोन 023-576-777, मोबाइल 97-697-27-934।
7: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँछौ।
0: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रणालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपा क्याम्प धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू: ओपिडी सेवा, एक्सरे सेवा, घोपा क्याम्प धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू: दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरेदेखि उपचार गर्ने, दाँतको आरसिटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, निकलाजुङ 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 9820703882, 9843117353। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रो सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 97046073।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: गिजा सुनेर रगत आइरहने मुख तथा श्वास गनाउने मुख सम्बन्धी अन्य रोगहरूको उपचार दाँत भर्ने गिजाको अपरेसन दाँतमा खुल राख्ने कृत्रिम दाँत राख्ने दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने नमिलेको दाँतहरू मिलाउने बच्चाको दाँतको विशेष उपचार
1: अत्याधुनिक मेसिनबाट आरसीटी मुखको डिजिटल एक्सरे आरभीजी इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ।
0: उक्त कुरा बिरामी आफैले कवच बबलबाट हेर्न सकिनेछ।
1: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ।
2: ओरो डेन्टल केयर प्रणाली दमक चोक चोक छापा फोन नम्बर 023571522।
3: हिमशिखर टाइम चेक
4: अहिले 4 बज्यो।
5: यस टाइम चेक का प्रायोजक
6: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउन्डेसन दमक।

0: शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मन्दिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
3: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपा क्याम धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपीडी सेवा, एक्सरे सेवा, घोपा क्याम धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरेदेखि उपचार गर्ने, दाँतको आरसीटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, मिक्लाजुङ 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 98-20-70-83-82, 98-430-21-753।
4: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू
2: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा परामर्श सेवा,
4: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
2: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास बनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
4: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
2: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
4: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडागी रोड, डीमैक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।
5: हो 1914 जस्तै मलाई भोजपुरी खुकुरी, मणिपुरी झर्काको थाल बटुका चाहिएको थियो, कहाँ पो मिल्ला हौ? त्यही त मलाई पनि म यहाँले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक कहाँ पाइन्छ?
6: होइन के को बन्ठन हो यो?
5: म पनि त्यही भन्दैछु।
6: त्यही त त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि, तामा, काँसा, भोजपुरी खुकुरी, मणिपुरी झर्का, थाल बटुका, स्टिल, रबर आइटम, फेन, रोटी मेकर, ओभन, इलेक्ट्रोनिक आइटम, होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
5: साथमा महागुरु फाल्गु नन्द र धर्म गुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
6: युनाइटेड युनिडाइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिडाइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
3: साथै ओइगा ब्रान्डका फेन कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथिबारा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम, नगरपालिका रोड, दमक छापा। प्रुफ राइटर पुष्प बहादुर पाण्डे 98526 76162, विनोद पाण्डे 98240883188, प्रकाश पाण्डे 98160309993, सोभित पाण्डे 98079062, फोन नम्बर 0385825994।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो
2: कमरिया कमरिया करे लबालो लाली पप लागेलो। बले भाइ कहाँ चलदिनु भएको? आउनुहोस् मिठाई खाएर जाइहाल्नुहोस्।
3: आफ्नो यहाँ दाँत किरा लागेर कस्तो जुसिरहेछ। होस् मिठाई आइपऱ्यो, तपाईँको मिठाई तपाईँ आफै राख्नु।
2: भाग बगलोर कस्तो मान्छे छ यहाँ? मानव जेन्टल हुँदा हुँदै बगलोर जस्तो भरिकेर हुन्छ?
3: मानव जेन्टल
2: ल दाजु, तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
4: ल सुन भले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ। साथै सुरक्षित तरिकाले पीपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ। अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिना भरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ।
3: मिठाईलाई बोरो मिठाई बनाउँदै गर्नुहोस्, म चाहिँ गए मानव डेन्टल केयर।
4: सम्पर्क मानव डेन्टल केयर अर्थो सेन्टर प्रणाली दमक छापा, पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व एभरेस्ट ब्याङ्क सँगै। फोन नम्बर 0385849073।
2: मानव डेन्टल केयर अर्थो सेन्टर प्रणाली पहिचानको कुरो छ के, यहाँ भन्नु पर्छ यो कुरो।
5: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। झिझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। खुसीको खबर, मृगोला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुसीको खबर। मृगोला अर्थात किडनी फेल भई नियमित हेमोडायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक 2 खरखरे आन्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ। सम्पर्क ओम साई पाथिभरा हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू, दमक 2 खरखरे आम्दा। सम्पर्क नम्बर 9856223023, 9856223037, 9448054085, 9223077636।
6: जापानिज इन्सेफलाइटिस रोग बारे स्वास्थ्य कार्यालय झापाको जरुरी सूचना।
7: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
8: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता
1: चराचुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
7: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
1: बेसरी टाउको दुख्ने,
7: उच्च ज्वरो आउने, बेहोस हुने,
1: घाँटी अरोरो कडा हुने,
7: कम्पन हुने,
1: पक्षघात हुने
7: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
1: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
7: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
1: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
7: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
1: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
7: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
1: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
7: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
6: स्वास्थ्य कार्यालय झापा।
8: नमस्ते, म हास्य व्यङ्ग्य कलाकार मनोज गजुरे। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाद रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

दमक इन्टरप्राइजेसमा इलेक्ट्रिक स्कुटर र साइकल खरिदमा भारी छुट। न मोबिल चाहिने, न त सर्भिसिङको झन्झट। एक पटक चार्ज गर्दा 100 किलोमिटरसम्म कुदाउन सकिने आकर्षक र नयाँ नयाँ मोडलका इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक साइकलहरू ब्याट्री र मोटरमा 6 महिनादेखि 1 वर्षसम्म ग्यारेन्टीका साथ सहुलियत मूल्यमा बिक्री गरिएको सहर्ष जानकारी गराउँदछौ। तपाईँ पनि सरल मूल्यमा भरपर्दो इलेक्ट्रिक स्कुटर एवं साइकल खरिद गर्न चाहनुहुन्छ भने एक पटक दमक इन्टरप्राइजेसलाई अवश्य सम्झिनुहोस्। सम्पर्क दमक इन्टरप्राइजेस, गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि, दमक, झापा। फोन नम्बर 9816091013।

दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, भिकलाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।

0: बाल जुनियर एप आफ्ना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौँ। थप जानकारीका लागि ग्लोबल आयामी ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: खुशीको खबर मृगोला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुशीको खबर। मृगोला अर्थात किडनी फेल भई नियमित हेमो डायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक दुई खरखरे आन्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ। सम्पर्क ओम साई पाथिभारा हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू दमक दुई खरखरे आम्दा। सम्पर्क नम्बर 98526-23023, 98526-23037, 98438-54085, 98223-77636।
3: हे भगवान, यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
4: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
3: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
4: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउन। त्यहाँ एलइडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
3: ए हो र,
4: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
5: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकै सेवामा समर्पित। धमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
3: प्रोप्राइटर मनोज सिंह। फोन नम्बर 98426-20930 र 98049-31639।
6: के तपाईँ रोगी हुनुहुन्छ, थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ? त्यसो भए आउनुहोस् सेवा होमियो क्लिनिक फर्निचर लाइन दमकमा। यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट, बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा।
7: हाम्रा सेवाहरू पेट सम्बन्धी ग्यास्ट्रिक, जन्डिस, कब्जियत, अमलपित्त, पेटमा पानी जमेको आदि,
6: नसा सम्बन्धी साइटिका, ढाड दुख्ने, जोड्नी दुख्ने, बाथ रोग, प्यारालाइसिस, टाउकोमा पानी जमेको,
7: महिला सम्बन्धी महिनावरी गडबडी, बढी रगत जाने, स्तनमा गाँठा गुठी, गर्भ नहरने वा आफै गर्भ पतन हुने, सेतो पानी जाने, निसन्तान आदि,
6: छाला सम्बन्धी मुसा, खिल, दाग, डन्डीफोर, पोतो, नङ पाक्ने आदि,
7: श्वास प्रश्वास सम्बन्धी रुगाखोकी, दम, नाक बन्द हुने आदि,
6: पिसाब सम्बन्धी पिसाबबाट रगत जाने, पथरिया, पिसाब पोल्ने, पिसाब धेरै लाग्ने, प्रोस्टेट बढेको, साथै अन्य रोगहरू, हर्सा, गठिया बाथ, कान पाक्ने, गिजा पाक्ने, प्रेसर बढेको, शरीरमा मासु पलाएको, शरीरमा भएका गाँठा गुठी, थाइराइड, छारे रोग, कपाल झर्ने, सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ। सम्पर्क डाक्टर घनश्याम सुवेदी, सेवा होमियो क्लिनिक, पशुपति मार्ग, फर्निचर लाइन, दमक, झापा। फोन नम्बर 98426-21181, 98426-21181।
8: रेडियो हिमसिखर 103.3 मेगाहर्ज।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो
2: कमरिया
3: कमैया करे लब्बालो लाली पप लागेलो। बोले भाइ कहाँ चल दिनु भएको? आउनुहोस् मिठाई खाएर जाइ हाल्नुहोस्।
4: आफ्नो यहाँ दाँत किरा लागेर कस्तो दुखिरहेछ। होस् मिठाई लाइ पर्यो, तपाईँको मिठाई तपाईँ आफै राख्नु।
3: भाग बगलोर कस्तो मान्छे छ यहाँ? मानव र जेन्टल हुँदा हुँदै बगलोर जस्तो भर्केर हुन्छ?
4: मानव जेन्टल
3: ल दाजु तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
5: ल सुन भले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ। साथै सुरक्षित तरिकाले पीपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ। अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिनाभरि सम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ।
4: ए आमा हो, मिठाईलाई बोरो मिठाई बनाउँदै गर्नुहोस्।
5: सम्पर्क मानव डेन्टल केयर अर्थो सेन्टर प्रणाली दमक छापा पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व एभरेस्ट ब्याङ्क सँगै। फोन नम्बर 03584973।
3: मानव डेन्टल केयर अर्थो सेन्टर प्रणाली पहिचानको कुरो छ के यहाँ भन्नु पर्छ यो कुरो।
6: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
5: यदि त्यसो हो भने नआतिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
6: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ।
7: तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
8: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू
7: दम,
8: गठियाबाद,
7: पित्त पथरी,
8: मूत्र पथरी,
7: ट्युमर,
8: क्यान्सर,
7: डायबिटिज,
8: पक्षघात,
7: मृगौला र पिसाब सम्बन्धी रोगहरू,
8: नाक कान घाँटीको रोग,
7: हार्ट जोनी र नसाको रोग,
8: थाइराइड, किडनी फेल भएकाहरू,
7: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
6: नायक होम्यो क्लिनिक शङ्कर चोक दमक छापा। फोन नम्बर 9842093892 9842093892।
7: सम्झनु होस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
9: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
10: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
9: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
10: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
9: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
10: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
9: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडाङ्गी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023575906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।
11: हाय डियर, के छ? ठिक त छौ नि?
12: छैन केही पनि ठिक। आजकल त तिमीलाई भेट्न पनि साह्रै महँगो हुन थाल्यो है।
11: सरी डियर, नरिसाउ न, तिमीलाई थाहा छ त म अहिले कस्तो अभियानमा लागिरहेको छु भनेर।
12: थाहा छैन मलाई, आफ्नो बोयफ्रेन्डलाई त केही कुरा सेयर गर्ने टाइम नै कहाँ छ र तिमीसँग।
11: आजको सबै टाइम तिम्रो लागि र हाम्रो अभियानको बारेमा पनि म तिमीलाई सबै बुझाउँछु। ल सुन, सामाजिक यौन विकृति विरुद्ध हाम्रो अभियान द कन्डम हाउस भन्ने मूल नारा सहितको अभियान हो हाम्रो।
12: भन्नाले
11: द कन्डम हाउस दमकले यौन रोगबाट बच्न र सुरक्षित यौन सम्पर्कको लागि कृत्रिम यौन अङ्गहरूको बिक्री सुरु गरेको छ नि।
12: ए, अनि यसबाट चाहिँ के फाइदा छ नि?
11: यसको धेरै फाइदाहरू छ नि। कृत्रिम यौन अङ्गहरूको प्रयोगले गोपनीयता रहनुका साथै विकृति पनि नियन्त्रण हुन्छ, आफू जहाँ गए पनि लान सकिन्छ, अनि यौन अङ्गहरूको प्रयोगबाट पर स्त्री एवं पर पुरुषहरूको भावनात्मक सम्बन्ध साटासाट नहुने भएकाले घर परिवार बिग्रने डर पनि त हुँदैन नि।
12: ओहो, यो त धेरै राम्रो रहेछ नि। अनि यो द कन्डम हाउसमा अरू सेवा सुविधा के छ नि?
11: यहाँ त कपालहरूलाई आवश्यक पर्ने सबै कुराहरू, शीघ्र स्खलन रोक्ने कन्डम, अति पातलो कन्डम, काँडे कन्डम, पुनः प्रयोग गर्न मिल्ने कन्डम, भाइब्रेटिङ कन्डम, महिलाले प्रयोग गर्ने कन्डम, महिला पुरुष दुवैका लागि कृत्रिम यौनाङ्गहरू, महिलाहरूका लागि भाइब्रेटर, सुखापन हटाउने चिल्लो पदार्थ, सिलिकन रिङ, पेनिस पम्प, सिलिकन ब्रा, सरप्राइज गिफ्ट, साथमा अन्य सामग्रीहरू पनि छन् र अझ होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
12: साँच्चै गजबकै रहेछ। अनि यो कहाँ छ बेबी?
11: ए, यो चाहिँ दमक 8 पश्चिम बस स्ट्यान्ड छेउमा रहेको छ र बिहान 10 बजेदेखि बेलुकी 8 बजेसम्म खुला रहन्छ। अनि तिमीलाई पनि कुनै बेला काम लाग्न सक्छ, त्यसैले ल यो नम्बर टिपिराख, 98446014 र 98060-85116।
12: तिमी त निकै बाठी पो भएछौ त।
11: अनि गर्लफ्रेन्ड कसको?
2: याद गर्नुहोस्, पसल सोही बिल्डिङको अगाडिको सटरमा सारेको छ है।
13: Be safe and save others. The Condom House.
14: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्भार रेडियो हिमशिखर 103.3 MHz।

0: हे भगवान, यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
1: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदाहुँदै दिक्क चाहिँ किन हुनु त?
0: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
1: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउन। त्यहाँ एलइडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्बो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
0: ए हो र,
1: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
2: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकै सेवामा समर्पित। तमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
3: प्रोप्राइटर मनोज सिंह, फोन नम्बर 98-426-20-930 र 98-049-31-639।
4: हिमशिखर टाइम चेक,
5: अहिले 6 बज्यो।
6: यस, टाइम चेक का प्रायोजक,
7: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSCI एजुकेशन फाउन्डेसन, दमक।

रेडेटा रवि राकेश सड़कको 8 वर्ष निर्माण कार्य सुस्त, 8 पटक म्याद थप्दा समेत 71% मात्र काम। पूर्वी नेपालमा हात्तीको आक्रमण भयावह बन्दै, 2 दशकमा 97 जना मृत्यु, सबैभन्दा बढी क्षति झापामा। धरानका ऐतिहासिक सम्पदा संरक्षणमा स्थानीयको सक्रियता, सेनकालीन इतिहास बोकेको गणेश भीमसेन मन्दिर आस्थाको केन्द्रका रूपमा स्थापित। अमेरिकाद्वारा पृथ्वीको कक्षमा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि, बदलिँदो खतराहरूको सामना गर्न तयार भएको तर्क। र विश्व एसियाडको नेपालले पनि गरियो तयारी, उद्घाटनमा कबड्डीको विष्ट र बक्सर मगरले राष्ट्रिय झण्डा बोक्यो।

0: मा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशेखर 103.3 मेगाहर्जसँगै संखुवा सभाको खाँदबारीमा रहेको रेडियो संखुवा सभा 95.5 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशनहरू साथै हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। पूर्वी नेपाली हात्तीको आक्रमणबाट 2 दशकमा 97 जनाको मृत्यु भएको छ। यही अवधिमा विभिन्न कारणले 45 वटा जंगली हात्ती समेत मरेका छन्। यसले मानव बस्ती विकाससँगै हात्तीको परम्परागत आवागमन क्षेत्र खुम्चिँदै जाँदा दुवैतर्फ जोखिम बढेको पाइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार आर्थिक वर्ष 62-63 हालसम्म कोशी प्रदेशमा 45 वटा जंगली हात्ती मरेका छन्। तीमध्ये सबैभन्दा धेरै 25 वटा हात्ती झापामा मरेका छन्। कोशी टप्पू वन्यजन्तु आरक्ष तथा आसपासको क्षेत्रमा 6 वटा हात्तीको मृत्यु भएको छ। तीमध्ये 4 वटा करेन्ट लागेर र 2 वटा गोली प्रहारबाट मरेका हुन्। उदयपुरमा 2 वटा हात्ती गोली लागेर र सप्तरीमा 2 वटा करेन्ट लागेर मरेको तथ्याङ्क सार्वजनिक भएको छ। सार्वजनिक तथ्याङ्क अनुसार मोरङमा 8 वटा हात्ती मरेका छन्। तीमध्ये 1 गोली लागेर र 1 करेन्ट लागेर मरेको छ भने अन्य 6 वटाको मृत्युको कारण स्पष्ट हुन सकेको छैन। सुनसरीमा 2 वटा हात्ती करेन्ट लागेर मरेका छन्। कोशी प्रदेशको जिल्लागत रूपमा झापा जिल्ला हात्तीको मृत्यु मानव हात्ती द्वन्द दुवै दृष्टिले उच्च जोखिममा रहेको छ। आर्थिक वर्ष 2062-63 81-82 कोशी प्रदेशमा हात्तीको आक्रमणबाट 97 जनाको मृत्यु भएको मध्ये सबैभन्दा ठूलो मानवीय क्षति झापा जिल्लामा भएको छ। झापामा 62-63 2075-76 मात्र 40 जना

0: को आक्रमणमा परेर मृत्यु भएको छ। त्यसपछि आर्थिक वर्ष 2076-77 3 जना, 77-78 5 जना, 78-79 5 जना, 79-80-80 8 जना, 80-81 7 जना र 81-82 4 जनाको मृत्यु भएको कोशी संरक्षण केन्द्रले जनाएको छ। झापामा सबैभन्दा बढी 72 जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। भोटेकुसी बाढीपछि हराइरहेका नागरिकको खोजी र उद्धार कार्य जारी रहे पनि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परि हालसम्म 1395 शव फेला परेका छन् भने 5130 जना अझै बेपत्ता छन्। प्राधिकरणले सागरको विवरण अनुसार सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। चितवनमा 300, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोर्खामा 77, धादिङमा 72 र तनहुँमा 38 जनाको शव फेला परेको हो। उपचारका क्रममा काठमाडौँमा 2 जनाको समेत मृत्यु भएको छ। फेला परेका शव मध्ये हालसम्म 104 जनाको शव मात्र शनाखत भएको छ। शनाखत हुन बाँकी शवको पहिचानका लागि डीएनए नमूना परीक्षण सहितको प्रक्रिया अघि बढाइएको छ। आफन्तबाट संकलन गरिएको नमूना र शवबाट लिएको नमूना मिलान गरी पहिचान गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ। बाढीपछि अहिलेसम्म 13,737 जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। उद्धार गरिएका नागरिक मध्ये विभिन्न 33 वटा होल्डिङ सेन्टरमा राखिएकोमा नुवाकोटमा 1,479, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। जेएनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका 31 राउण्ड गोली 1 वर्षपछि झ्यासबारीमा बेबारिसी अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय दमकबाट लागू औषध नियन्त्रणका लागि खटिएको स्वीप अपरेशन टोलीले लागू औषध सेवनकर्ताहरू बस्ने गोप्य अखडाको खोजी गर्ने क्रममा दमक 5 स्थित खरखरे खोला नजिकै पैनीको डिलमा रहेको झ्यासघारीमा कालो प्लास्टिकमा पोको पारेर फालिएको अवस्थामा गोली फेला पारेको हो। प्रहरीका अनुसार ओएफबी 13.56 mm लेखिएका इन्सास राइफलमा प्रयोग हुने 31 राउण्ड गोली बरामद भएको हो। ती गोली गत वर्ष जेएनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका थिए। यसअघि पनि आन्दोलनका क्रममा दमक प्रहरी कार्यालयबाट लुटिएका हतियार फेला परेका थिए। भदौ 6 गते 1 जना लुटिएको हतियार सहित पक्राउ परेका थिए। गोप्य सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा दमक 4 त्रिवेणी चोक स्थित खरबारीमा लुकाएर राखिएको 1 थान सटगन बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कम्बलमा पोको पारी लुकाइएको अवस्थामा 1 सटगन ब्यारेल भाँचिएको 2 टुक्रा भएको अवस्थामा फेला परेको हो। जेएनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट ठूला र साना गरी 55 थान हतियार, 87 थान म्यागजिन, 5,982 राउण्ड गोली, 74 राउण्ड रबरको गोली, 48 थान ब्ल्याङ्क र अश्रु ग्यासका 82 सिल लुटिएको स्रोतले जनाएको छ। प्रहरीका अनुसार हालसम्म 43 थान हतियार, 40 थान म्यागजिन, 1,778 राउण्ड गोली, 35 राउण्ड रबरको गोली, 30 थान ब्ल्याङ्क र 76 सेल अश्रु ग्यास फेला परेको छ। धनकुटाको भेडेटारबाट डाँडै डाँडा मोरङ पाँचथर र इलाम जोड्ने भेडेटार रवि राँके सड़क निर्माण शुरू भएको 8 वर्ष बित्ता पनि पूरा भएको छैन। ठेक्का लागेको 3 वर्षमै निर्माण सम्पन्न हुनुपर्ने काम हालसम्म 71% मात्र भएको छ। 8 पटकको म्याद समेत सकिने चरणमा छ तर काम सम्पन्न हुने छाँट देखिएको छैन। कालोपत्रे गर्ने गरी 2075 सालमा ठेक्का सम्झौता भएको यो सड़क आगामी कार्तिकमा 8 पटक म्याद थपको समयसीमा सकिन लागेको छ तर हालसम्म 71% मात्र भौतिक प्रगति भएको छ। यस अवधिमा समेत सड़क निर्माणको काम सकिने देखिएको छैन। धनकुटाका देखि पाँचथरको राँकेसम्मको 100 किलोमिटर सड़क रहेको छ। यो सड़कले धनकुटाको 24 र साँगुरीगढ़ीका विभिन्न गाउँ मोरङका केराबारी, लेटाङ, पाँचथरका फाल्गुनन्द, मिक्लाजुङ, इलामका देउमाई, फाकपोकथुम र माङसिबुङलाई छुन्छ। यो सड़कले यो क्षेत्रलाई सहज मात्र नभई यहाँका पर्यटकीय क्षेत्रलाई समेत फाइदा पुग्ने भएकाले सड़क चाँडोभन्दा चाँडो बन्नुपर्ने धनकुटाको साँगुरीगढ़ी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई बताउनुहुन्छ। उहाँको यही भनाइलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
1: राजथर, इलाम, इलामको माथिल्लो बेल्टको, त्यसै गरी धनकुटाको र मोरङ जिल्लाको पनि माथिल्लो बेल्टको नागरिकहरूले चाहिँ यही बाटो नै प्रयोग गरेर चाहिँ प्रयोग गर्न सक्नु भएको हुनुभएको हिसाबले यो एउटा गौरवको एउटा आयोजनाको रूपमा छ। यसले चाहिँ भोलिको दिनमा धेरैवटा जिल्लाको नागरिकलाई सेवा दिने र यो बढ्दै गरेको अहिले पर्यटन क्षेत्रको जुन विकास छ, साँगुरीगढीको त भौगोलिक हिसाबले यी दुईटा वाडा भेडेटार, डाँडा बजार, साबिकको डाँडा बजार गाविस अहिले 5 नम्बर वार्ड र 6 नम्बर वार्ड भेडेटार, यो दुईटा वार्डको माथिल्लो यो महाभारत रेन्जको चाहिँ नि पर्यटनमा चाहिँ ठुलो यसले चाहिँ नि फड्को मार्दैछ।
0: सप्तरीको बलान बिहुल गाउँपालिका चार बेलहीमा 24 वर्षीय अभित नन्दन यादव अपहरणमा परेका छन्। अपहरणमा परेका यादवलाई अज्ञात समूहले जबरजस्ती लगेको आफन्त अमोद यादवले जानकारी दिनुभएको छ। उहाँका अनुसार मध्यराति घरमा आएको समूहले परिवारका सदस्यलाई कुटपिट गरेपछि उनलाई लिएर गएको थियो। प्रहरीको ढिला सुस्तीप्रति आक्रोशित स्थानीयले मंगलबार प्रदर्शन गर्दै बेलहीस्थित प्रहरी चौकी घेराउ गरेका छन्। घटना भएपछि तत्काल प्रहरीले जानकारी गराए पनि प्रहरी समयमा घटनास्थलमा नआएको आफन्त तथा स्थानीयको आरोप छ। युवक अपहरणको घटनापछि स्थानीय क्षेत्रमा त्रासको वातावरण सृजना भएको छ। अपहरणकारीले प्रदर्शनकारीले अपहरणमा संलग्न व्यक्तिको तत्काल खोजी गरी अभिनन्दन यादवलाई सकुशल उद्धार गर्न र घटनामा संलग्नलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन माग गरेका छन्। झापामा म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने तथा प्रचलित बजार मूल्यभन्दा दोब्बर बढ़ी मूल्यमा काँडेतार बिक्री गर्ने व्यवसायीमाथि जिल्ला प्रशासन कार्यालयले कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। प्रशासनले मेची नगर 9 स्थित दास किराना पसललाई 2,00,000 रूपियाँ जरिमाना गरेको छ भने बुद्ध शान्ति 3 बुधबार स्थित शिवम ट्रेड एण्ड सप्लायर्समाथि अनुसन्धान अघि बढ़ाएको छ। उपभोक्ता जागरण अभियान नेपाल मार्फत दास किराना पसलमा म्याद गुज्रिएको गाई भैँसीको दाना बिक्री भइरहेको गुनासो आएपछि भदौ 22 गते जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा वीरगंज स्थित प्रोबायोटिक इण्डस्ट्रीज लिमिटेड उत्पादन लेखिएको शक्ति ब्रान्डका B21, B22, B23 र B24 ब्याचका 14 बोरा अर्थात 490 किलोग्राम पशुदाना म्याद गुज्रिएको अवस्थामा फेला परेको थियो। म्याद गुज्रिएको दाना बिक्री वितरण गरेको पुष्टि भएपछि अनुगमन प्रतिवेदनका आधारमा पसललाई 2,00,000 रूपियाँ जरिमाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यस्तै बुद्ध शान्ति 3 बुधबार स्थित शिवम ट्रेड एण्ड सप्लायर्सले बजार मूल्यभन्दा दोब्बर बढ़ीमा काँडेतार बिक्री गरेको भन्दै उजुरी परेपछि प्रशासनले अनुगमन गरेको थियो। अनुगमन टोलीले काँडेतारको खरिद तथा बिक्री मूल्य बिल बिचक र कारोबारसँग सम्बन्धित कागजात परीक्षण थालेको छ। प्रशासनले शिवम ट्रेड एण्ड सप्लायर्सका संचालकलाई आर्थिक वर्ष 82-83 बिल बिचक खाता तथा अन्य आवश्यक कागजात 3 दिनभित्र आन्तरिक राजस्व कार्यालय भद्रपुरमा उपस्थित हुन निर्देशन दिएको छ। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
2: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिलजिलेमा समेत उपलब्ध रहेको जानकारी। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98060-22730, 98526-70030। झिझिले सम्पर्क 97073-21494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबे डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाँगा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल

0: केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 97046073।
1: जनसेवा होम क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
2: हाम्रो विशेषताहरू
1: ग्यास्ट्रिक अल्सर, हेपाटाइटिस, क्यान्सर, घाँटी दुख्ने,
2: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, विनाश, कान पाक्ने, टाउको दुख्ने, केश झर्ने, मानसिक तनाव,
1: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
2: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, पायोरिया, पायल्स, प्रेसर, सुगर, चर्मरोग, मुसा, खिल, डन्डिफोर,
1: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, फुल्ने, निदाउने,
2: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
1: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
3: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक सह थाना अगाडि। फोन नम्बर 0375707752 र 0375812052, मोबाइल नम्बर 9856705752।
4: ब्रेकपछि बाँकी खबर। पूर्वको सुन्दर नगरी धरानमा विभिन्न धार्मिक सांस्कृतिक गन्तव्यहरूका साथै अनेकन ऐतिहासिक स्थलहरू समेत रहेका छन्। तिनै मध्येको एक हो सेनकालीन इतिहास पुगेको धरान 14 विजयपुरमा अवस्थित ऐतिहासिक गणेशन मन्दिर। यो मन्दिर धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्राचीन सम्पदाको जीवन्त प्रतीकको रूपमा स्थापित छ। एक रिपोर्ट।
5: धरानस्थित विजयपुर क्षेत्रमा रहेका साना ठूला करिब 50 भन्दा बढी धार्मिक स्थल मध्ये गणेश भीमसेन मन्दिर पनि एक हो। प्राचीन कालदेखि नै यहाँ गणेश र भीमसेनको आराधना हुँदै आएको छ। दशकौं अघि धरानको तल्लो मैदानी भूभाग बाक्लो जंगलले ढाकिएको थियो। औलोको प्रकोपका कारण मानिसहरू सुरक्षित स्थानको खोजीमा विजयपुर डाँडातर्फ बसाई सर्न थालेपछि यहाँ नेवार समुदायको बस्ती विस्तार हुँदै गएको मानिन्छ। व्यापार व्यवसायको सुरक्षा, समृद्धि र आर्थिक विश्वाससँग जोडिएका देवी देवताको स्थापना तथा पूजा अर्चनाको परम्परा पनि त्यही समयदेखि विकसित भएको स्थानीयहरू बताउँछन्। गणेश भीमसेन मन्दिरभित्र प्रतिष्ठापित गणेश र भीमसेनका मूर्तिहरू तत्कालीन स्थानीय दक्ष शिल्पीहरूले कडा ढुङ्गामा कुँदिएका प्राचीन प्रस्तर मूर्ति रहेका छन्। यी मूर्तिहरूले मन्दिरको धार्मिक महत्वसँगै त्यस समयको शिल्पकला र सांस्कृतिक परम्परालाई समेत प्रतिबिम्बित हुने गरेका छन्। गणेश भीमसेन गुठी संरक्षण समितिका सचिव ज्ञानेन्द्र श्रेष्ठका अनुसार मन्दिरमा वर्षमा दुईवटा मुख्य गुठी पर्व परम्परा रीतिरिवाज अनुसार सञ्चालन हुने गरेका छन्। गणेश चतुर्थीमा सानो गुठी र यमुरी पूर्णिमाका दिन ठूलो गुठी आयोजना हुने गरेको गणेश भीमसेन गुठी संरक्षण समितिका सचिव ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो।
6: आउनु लाग्ने त्यस कारण बस्ती विकास चाहिँ धरानको विजयपुरमा रहेको हुनाले त्यति बेलादेखि नै त्यहाँ नेवार बाहुल्य जुन समाज हो त्यहाँ चाहिँ भीमसेनको पूजा,
7: भीमसेन हाम्रो भवन यहाँ हुनुहुन्छ। यो त्यति बेलादेखि प्रस्तर मूर्तिहरू ढुङ्गाले खोको
6: यो गुठी संस्थान अन्तर्गत आबद्ध अथवा अभिलेख गुठी संस्थानको अभिलेखमा पनि उल्लेख गरेको मन्दिर छ। यो गणेश चतुर्थी एउटा सानो गुठी र यमरी पूर्णेको दिन चाहिँ ठुलो गुठी गरेर यहाँ रथयात्रा गरेर बाजागाजासहित
7: हामी भगवान् गणेश र भीमसेनको चाहिँ स्मृति गर्छौँ, पूजा आराधना गर्छौँ।
5: दुवै पर्वमा बिहान सामूहिक तथा सामाजिक पूजा सम्पन्न गरिन्छ। साँझ करिब 5 बजेतिर परम्परागत बाजागाजासहित भगवान गणेश र भीमसेनको रथयात्रा निकालिन्छ। रथलाई विजयपुर नगर परिक्रमा गरी धार्मिक विधि अनुसार विसर्जन गर्ने परम्परा रहिआएको छ। रथयात्रा केवल धार्मिक अनुष्ठानमा सीमित छैन, यसले स्थानीय समुदायलाई एकै ठाउँमा जोड्ने, पुर्खाले स्थापित गरेको संस्कृतिलाई निरन्तरता दिने र नयाँ पुस्तालाई आफ्नो मौलिक परम्परासँग परिचित गराउने काम समेत गर्दै आएको छ। सामूहिक पूजा, बाजागाजा र रथ मार्फत पुस्त सांस्कृतिक जीवन्तता यस मन्दिरको प्रमुख विशेषता पनि हो।
6: गुठी संस्थान अन्तर्गत यसको चाहिँ पूजा आजा यो जात्राहरू चलाउने मनमत सम्माज आदि इत्यादि गुठी संस्थानले नै हेरिरहेको छ। र आज चाहिँ हामीले बिहान सामाजिक पूजा र भरे बेलुका चाहिँ साँझ 5 बजेदेखि चाहिँ हाम्रो यो नगर परिक्रमा गरेर रथयात्रा गर्छौँ र विसर्जन गर्छौँ।

0: र अहिलेसम्म हामीले आफ्नो तरिकाले केही सहयोगहरू लिएर चाहिँ यो यसलाई निरन्तर गरिरहेको छौँ र यो हाम्रो एउटा दायित्व पनि हो यसलाई चाहिँ पुस्तान्तरण गर्दै जाने, अर्को पुस्तालाई हस्तान्तरण गर्दै जाने।
1: यो ऐतिहासिक मन्दिरको संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको छ। ऐतिहासिक सम्पदाको संरक्षण भनेको मन्दिरको भौतिक संरचना जोगाउनु मात्र होइन, त्यससँग जोडिएको धार्मिक विश्वास, गुठी परम्परा, जात्रा, पूजाविधि र सामाजिक संस्कारलाई जीवन्तता दिनु पनि हो। यही मान्यता अनुसार गणेश भीमशेर मन्दिरको संरक्षणमा स्थानीय समुदायले अग्रसरता देखाउँदै आएको छ। अब सुनसादीको बजार भाउ। सुनसादीको भाउ आज पनि घटेको छ। सुन आज तोलामा 900 रुपियाँले घटेर तोलाको 3,100 रुपियाँमा कारोबार भएको नेपाल सुनसादी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज पनि चाँदीको भाउ घटेको छ। हिजो तोलामा 40 रुपियाँले घटेर प्रति तोला 4,620 रुपियाँमा कारोबार भएको, चाँदी आज तोलामा 20 रुपियाँले घटेर 4,600 रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ। खबर परिक्रमामा पुनः पालो ब्रेकको
2: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
3: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा परामर्श सेवा,
2: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
3: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तान्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
2: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
3: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
2: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5, बेलडाङ्गी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

ब्रेकपछि अन्तर्राष्ट्रिय खबर। अमेरिकाले पृथ्वीको कक्षमा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रामक क्षमता रहेको स्वीकार गरेको यो पहिलो पटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय मेन्कले शत्रुको आक्रामक कार्यवाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अनअर्बिट हतियार आवश्यक रहेको बताएको बीबीसीले उल्लेख गरेको छ। हालै आयोजित एयर स्पेस एण्ड साइबर कन्फरेन्समा बोल्दै मेन्कले अमेरिका बदलिँदो खतराहरूको सामना गर्न तयार रहेको बताएका हुन्। तर उनले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई कहिले स्थापित गरियो भन्ने बारेमा खुलाएका छैनन्। अमेरिकालाई क्षेपयास्त्र र अन्य हवाई खतराहरूबाट जोगाउन प्रतिरक्षा प्रणालीको एक महत्वपूर्ण अंगका रूपमा योजना गरिएको गोल्डेन डोममा अन्तरिक्ष आधारित क्षमता र इन्टरसेप्टर क्षेपयास्त्रहरू रहने ट्रम्प प्रशासनले जनाएको छ। र अब खेल खबर। विशौं एसियाली खेलकुद एसियाडको उद्घाटन समारोहमा नेपालकी महिला कबड्डी टोलीकी कप्तान मनामती विष्ट र बक्सर चन्द्रबहादुर थापा मगरले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएका छन्। नेपाल ओलम्पिक कमिटी एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले नेपाली टीम मार्च पासमा सहभागी हुँदा मनामती र चन्द्रबहादुरले राष्ट्रिय झण्डा बोक्ने जानकारी दिनुभएको हो। सन् 2023 चीनको हाङझाउमा भएको 19 एसियाडमा नेपालले महिला कबड्डीमा काँस्य पदक जित्दा मानमती सो टोलीको सदस्य हुनुहुन्थ्यो। यसै गरी बक्सर चन्द्रबहादुरले गत मंगसिरमा संयुक्त अरब इमिरेट्समा भएको वर्ल्ड बक्सिङ च्याम्पियनशीपमा ऐतिहासिक काँस्य पदक जिताउनु भएको थियो। 20 एसियाडमा नेपालले 21 खेलमा सहभागिता जनाउनेछ। नेपाली टोलीमा 1857 महिला गरी 135 खेलाड़ी रहेका छन्। अन्त्यमा प्रमुख खबर पुनः एकपटक। भेडेटार रवि राकेश सड़कको 8 वर्ष निर्माण कार्य सुस्त, 8 पट थप्दा समेत 71% मात्र काम।

नेपालमा हात्तीको आक्रमण भयावह बन्दै दुई दशकमा 97 जनाको मृत्यु, सबैभन्दा बढी क्षति झापामा। धरानका ऐतिहासिक सम्पदा संरक्षणमा स्थानीयको सक्रियता, सेनकालीन इतिहास बोकेको गणेश भीमसेन मन्दिर आस्थाको केन्द्रका रूपमा स्थापित। अमेरिकाद्वारा पृथ्वीको कक्षमा पहिलोपटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि, खतराहरूको सामना गर्न तयार भएको तर्क। र बीसौं एसियाडको नेपालले पनि गरियो तयारी, उद्घाटनमा कबड्डीकी विष्ट र बक्सर मगरले राष्ट्रिय झण्डा बोक्ने। यसका साथै साँझको खबर परिक्रमा सकिएको छ। प्रविधि संयोजन गर्ने सुरजसँगै म गोपाललाई बिदा दिनुहोस्। नमस्कार, शुभ सन्ध्या।

दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाई हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, भिकाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।

0: हाम्रो पातो जोड्छ नेपालीलाई।
1: 1914 को जस्तै मलाई भोजपुरी खुकुरी मणिपुरी झर्काको थाल बटुका चाहिएको छु, कहाँ पो मिला हौ? त्यही त मैले पनि मैयाले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक कहाँ पाइन्छ?
2: होइन के को गन्ठन हो यो?
1: म पनि त्यही भन्दैछु।
2: त्यही त त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि। तामा काँसा भोजपुरी खुकुरी मणिपुरी झर्का थाल बटुका स्टिल रबर आइटम फेन रोटी मेकर ओभन इलेक्ट्रोनिक आइटम होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
1: साथमा महागुरु फाल्गुनन्द र धर्म गुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
2: युनाइटेड युनिराइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिराइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
3: साथै ओइका ब्रान्डका फेन कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथिभरा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम, नगरपालिका रोड, दमक छापा। प्रोफराइटर पुष्प बहादुर पाण्डे 98526-76162, विनोद पाण्डे 98240-83188, प्रकाश पाण्डे 98160-30993, शोभित पाण्डे 98079-62602, फोन नम्बर 0385-82594।
5: जनसेवा होम क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
6: हाम्रा विशेषताहरू
5: ग्यास्ट्रिक अल्सर हेपाटाइटिस जन्डिस मुर्छा पर्ने क्यान्सर घाँटी दुख्ने
6: टन्सिलाइटिस नाक बन्द हुने सर्दी लागिरहने पिनास कान पाक्ने टाउको दुख्ने केस झर्ने मानसिक

0: सुना
1: एलर्जी दम बात नसा सम्बन्धी रोग हर्निया पेरालाइसिस
0: स्पेन्डुलाइटिस साइटिका पथरिया प्रोस्टाइटिस ट्युमर पायोरिया बायस प्रेसर सुगर चर्म रोग मुसा खिल डन्डिफोर
1: गुप्त रोग महिला सम्बन्धी रोग शरीर झमझमाउने घोच्ने पोल्ने निदाउने
0: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ
1: डाक्टर केपी सुवेदी एमडी होमियोपेथी
2: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली दमक छ थाना अगाडि फोन नम्बर 0235707552 र 0235812052 मोबाइल नम्बर 98526705052
3: खुसीको खबर खुसीको खबर खुसीको खबर मृगोला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुसीको खबर मृगोला अर्थात किडनी फेल भई नियमित हेमोडायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक दुई खरखरे आन्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ सम्पर्क ओम साई पाथिवारा हस्पिटल प्रालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू दमक दुई खरखरे आम्दा सम्पर्क नम्बर 98526230 98526230 98438054085 98223776636
4: जापानिज इन्सेफलाइटिस रोग बारे स्वास्थ्य कार्यालय झापाको जरुरी सूचना
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ
6: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ तर यो रोग मानिसबाट मानिसमा भनी सर्दैन यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
6: बेसरी टाउको दुख्ने
5: उच्च ज्वरो आउने बेहोस हुने
6: घाँटी अरोरो कडा हुने
5: कम्पन हुने
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
5: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो
6: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं
5: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ
6: घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ
5: लामखुट्टे भगाउने धुप वा मलम प्रयोग गरौँ
6: सधैँ झुल टाँगेर सुत्ने गरौँ
5: याद गर्नुहोस् यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ
4: स्वास्थ्य कार्यालय झापा
7: हे भगवान यो एलईडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने म त दिक्क भइसके
8: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त
7: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ
8: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउन त्यहाँ एलईडी टिभी अनलाइन युपिएस इन्भर्टर सर्भो स्टेबलाइजर साउन्ड सिस्टम स्पिकर ब्याट्री चार्जर काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन ड्रिल मेसिन मोटर पङ्खा कटर मेसिन फ्रिज एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ
7: ए हो र
8: सर्वाधिक ग्राहकहरूको मन जिक्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट्स सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ
9: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत 2 दशकदेखि तपाईँकै सेवामा समर्पित तमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि
10: प्रोप्राइटर मनोज सिंह फोन नम्बर 98426209330 र 98049131639
11: मेरो जीवन बाटो जाने भइजाऊ मेरो जीवन बाटो जाने भइजाऊ तर अन्तिम पल्ट भेट्न आऊ
12: नमस्कार म गायक ड्रमर नेपाली तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो हिमशिखर 103.3 MHz शिक्षा सूचना मनोरञ्जनको संवाहक।

0: काली
1: हजुर,
0: तिमी र म त बच्चै देखेको साथी, हामी माया मात्रै गर्ने, बिहे नगर्ने ल।
1: नक्कले, त्यस्तो पनि हुन्छ त? बिहे पनि नगर्ने, केही पनि नगर्ने।
2: हिम सम्झौता डिजिटलको गौरवमय प्रस्तुति, संगीता मगर प्रीतिको रोमाञ्चक लोक दोहोरी गीत बैंस पैसा। युवा सर्जक बालकुमार श्रेष्ठको लय शब्द सृजना भित्र बालकुमार श्रेष्ठ अनि संगीता मगर प्रीतिको सुमधुर आवाज बैंस पैसा। सर्वत्र बजारमा उपलब्ध छ। विशेष सहयोगी गायक संजय फ्राउनफेल्डर।
3: सपना पूरा गर्ने आठ र उद्यमशीलताको यात्रा, आठको उडान, आफ्नो योजना, आफ्नै उद्यम र आफ्नै पहिचानका कथा, आठको उडान, हरेक शुक्रबार साँझ 6:30 बजेदेखि, साथै हरेक दिन विभिन्न समयमा सुन्न सक्नुहुनेछ मात्र रेडियो हिमशिखर 103.3 MHz मा।

0: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
1: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
2: हाम्रो विशेषताहरू
1: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
2: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
1: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
2: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, पायल्स, प्रेसर, सुगर, चर्मरोग, मुसा, हिल, डन्डिफोर,
1: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
2: तत्काल अपरेसन गर्नु पर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
1: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
3: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक छ थाना अगाडि। फोन नम्बर 023-570-752 र 023-581-052, मोबाइल नम्बर 98-526-70-552।
4: कमरिया करे लबालो लाली पप लागेलो, ए बले भाई का चल दिनु भएको ह,
5: आफ्नो यहाँ दाँत किरा लागेर कस्तो दुखिरहेछ। होस् मिठाई लाई पर्यो, तपाईँको मिठाई तपाईँ आफै राख्नु।
4: भाग बगलोर कस्तो मान्छे छ यहाँ, मानव डेन्टल हुँदा हुँदै बगलोर जस्तो भरिकेर हुन्छ
5: मानव डेन्टलले।
4: ल दाजु तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
3: ल सुन भले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ। साथै सुरक्षित तरिकाले पीपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ। अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिना भरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ।
5: ए आमा हो, मिठाई लाई बोरो, मिठाई बनाउँदै गर्नुस्, मात्रै गए मानव डेन्टल किरै।
3: सम्पर्क मानव डेन्टल केयर अर्थो सेन्टर प्राली, दमक छापा, पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व, एभरेस्ट ब्याङ्क सँगै। फोन नम्बर 023-584-973।
4: मानव डेन्टल केयर अर्थो सेन्टर प्राली, पहिचानको कुरो छ के, यहाँ भन्नु पर्छ यो कुरो।
6: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिक बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। झिझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा।
7: हाई डियर, के छ? ठिक त छौ नि?
8: छैन, केही पनि ठिक। आजकल त तिमीलाई भेट्न पनि साह्रै महँगो हुन थाल्यो है।
7: सरी डियर, नरिसाउ न। तिमीलाई थाहा छ त म अहिले कस्तो अभियानमा लागिरहेको छु भनेर।
8: थाहा छैन मलाई, आफ्नो बोयफ्रेन्डलाई त केही कुरा सेयर गर्ने टाइम नै कहाँ छ र तिमीसँग।
7: आजको सबै टाइम तिम्रो लागि र हाम्रो अभियानको बारेमा पनि म तिमीलाई सबै बुझाउँछु। ल सुन, सामाजिक यौन विकृति विरुद्ध हाम्रो अभियान द कन्डम हाउस भन्ने मूल नारा सहितको अभियान हो हाम्रो।
8: भन्नाले
7: द कन्डम हाउस दमकले यौन रोगबाट बच्न र सुरक्षित यौन सम्पर्कको लागि कृत्रिम यौन अङ्गहरूको बिक्री सुरु गरेको छ नि।
8: ए, अनि यसबाट चाहिँ के फाइदा छ नि?
7: यसको धेरै फाइदाहरू छ नि। कृत्रिम यौन अङ्गहरूको प्रयोगले गोपनीयता रहनुका साथै विकृति पनि नियन्त्रण हुन्छ, आफू जहाँ गए पनि लान सकिन्छ, अनि यौन अङ्गहरूको प्रयोगबाट पर स्त्री एवं पर पुरुषहरूको भावनात्मक सम्बन्ध साटासाट नहुने भएकाले घर परिवार बिग्रने डर पनि त हुँदैन नि।
8: ओहो, यो त धेरै राम्रो रहेछ नि। अनि यो द कन्डम हाउसमा अरू सेवा सुविधा के छ नि?
7: यहाँ त कपालहरूलाई आवश्यक पर्ने सबै कुराहरू, शीघ्र स्खलन रोक्ने कन्डम, अति पातलो कन्डम, काँडे कन्डम, पुनः प्रयोग गर्न मिल्ने कन्डम, भाइब्रेटिङ कन्डम, महिलाले प्रयोग गर्ने कन्डम, महिला पुरुष दुवैका लागि कृत्रिम यौन अङ्गहरू, महिलाहरूका लागि भाइब्रेटर, सुखापन हटाउने चिल्लो पदार्थ, सिलिकन रिङ, पेनिस पम्प, सिलिकन ब्रा, सरप्राइज गिफ्ट, साथमा अन्य सामग्रीहरू पनि छन् र अझ होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
8: साँच्चै गजबकै रहेछ। अनि यो कहाँ छ बेबी?
7: ए, यो चाहिँ दमक 8 पश्चिम बस स्ट्यान्ड छेउमा रहेको छ र बिहान 10 बजेदेखि बेलुकी 8 बजेसम्म खुला रहन्छ। अनि तिमीलाई पनि कुनै बेला काम लाग्न सक्छ, त्यसैले ल यो नम्बर टिपिराख 9846004089 र 9806150116।
8: तिमी त निकै बाठी पो भएछौ त।
7: अनि गर्लफ्रेन्ड कसको?
6: याद गर्नुहोस्, पसल सोही बिल्डिङको अगाडिको सटरमा सारेको छ है।
7: बी सेफ एन्ड सेभ अदर्स, द कन्डम हाउस।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाहक रेडियो हिमशिखर 103.3 MHz।

0: नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अमरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 97046073।
3: निशुल्क ओपिडी सेवा सहित अब ओरो डेन्टल केयर प्रणालीमा घिजा सुन्निएर रगत आइरहने, मुख तथा श्वास गनाउने, मुख सम्बन्धी अन्य रोगहरूको उपचार, दाँत भर्ने, घिजाको अपरेशन, दाँतमा खोल राख्ने, कृत्रिम दाँत राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने, नमिलेको दाँतहरू मिलाउने, बच्चाको दाँतको विशेष उपचार,
4: अत्याधुनिक मेसिनबाट आरसीटी, मुखको डिजिटल एक्सरे, आरभिजी, इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच, साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ।
3: उक्त कुरा बिरामी आफैले कज बबलबाट हेर्न सकिनेछ।
4: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ।
2: ओरो डेन्टल केयर प्राली, दमक चोक, जेसी चोक छापा। फोन नम्बर 023571522।
5: ग्लोबल आईडी बैंक, सबैका लागि बैंक।
6: नमस्ते, म हास्य व्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाद रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: जापानिज इन्सेफलाइटिस रोग बारे स्वास्थ्य कार्यालय झापाको जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैँ झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: स्वास्थ्य कार्यालय झापा।
3: निःशुल्क ओपिडी सेवा सहित अब ओरो डेन्टल केयर प्रणालीमा गिजा सुनिएर रगत आइरहने, मुख तथा श्वास गनाउने, मुख सम्बन्धी अन्य रोगहरूको उपचार, दाँत भर्ने, गिजाको अपरेशन, दाँतमा खोल राख्ने, कृत्रिम दाँत राख्ने, दाँतमा भएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने, नमिलेको दाँतहरू मिलाउने, बच्चाको दाँतको विशेष उपचार,
4: अत्याधुनिक मेसिनबाट आरसीटी, मुखको डिजिटल एक्सरे, आरभीजी, इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच, साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ।
3: उक्त कुरा बिरामी आफैले कवच बबलबाट हेर्न सकिनेछ।
4: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ।
0: ओरो डेन्टल केयर प्राली, दमक चोक, चिसोक झापा। फोन नम्बर 023-571-522।
5: ग्लोबल आईबी बैंक, सबैका लागि बैंक।
6: हिमशिखर टाइम चेक,
7: अहिले 8 बज्यो। Yes, टाइम चेक का प्रायोजक,
8: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSCI एजुकेशन फाउन्डेसन, दमक।

नौ बजो आमा कलेज जाने बेला हो, ढिलो हुन्छ क्यारे छैन खानै पकाएको, बाबालाई सब ठिक छ भनिदिनु है, हाल खबर छोराको पछि कुरा गरौँला ल, हुन्छ अहिलेलाई।

सपना पूरा गर्ने आठ र उद्यमशीलताको यात्रा आठको उडान आफ्नो योजना आफ्नै उद्यम र आफ्नै पहिचानका कथा आठको उडान हरेक शुक्रबार साँझ 6:30 बजेदेखि साथै हरेक दिन विभिन्न समयमा सुन्न सक्नुहुनेछ मात्र रेडियो हिमशिखर 103.3 MHz मा।

0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रे बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने गरी कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिक्लाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।
1: अनि हो, यो दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
2: काकी, होइन, के गनगन गर्दै हुनुहुन्छ हौ? एक्लै गनगनाउनु हुन्छ
1: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, कहाँ कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
2: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा शून्यमा विभिन्न थरीका दाँत लाउनु परेमा, अनि बाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन के काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रो आमाको दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो के? ढुक्क भएर गए हुन्छ, बरु मै साथी गइदिउँला। ती दमकमा थाना रोडमै त हो नि, अब आइया गएर बस्नु पर्दैन काकी।
3: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक सह थाना रोड, नमस्ते सुपर मार्केट छेउ, फोन 023-576-777, मोबाइल 97-697-27-934।
4: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपाक्याम धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपिडी सेवा, एक्सरे सेवा, घोपा क्याम्प धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरैदेखि उपचार गर्ने, दाँतको आरसीटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, मिक्लाजुङ 7 मधुमल्ला टाढी रोड उत्तर टावर भएको घरमा, फोन नम्बर 98-20-70-83-82, 98-4-30-21-753।
5: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेसन गर्नु पर्ने रोग हो?
6: यदि त्यसो हो भने नआतिनुहोस्, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
5: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ।
7: तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
8: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू,
7: दम,
8: गठियाबाट,
7: पित्त पथरी,
8: मूत्र पथरी,
7: ट्युमर,
8: क्यान्सर,
9: क्यान्सर,
10: डायबिटिज,
9: पक्षघात,
10: मृगौला र पिसाब सम्बन्धी रोगहरू,
9: नाक कान घाँटीको रोग,
10: हार्ट जोनी र नसाको रोग,
11: थाइराइड, किडनी फेल भएकाहरू,
10: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
12: नायक होम्यो क्लिनिक, संकदर चोक, दमक, छापा। फोन नम्बर 9842093892, 9842093892।
13: सम्झनु होस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
14: हाँसिदेऊ न माया एकै फेर खोलेर त्यो दन्ती लहरा।
15: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
16: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा परामर्श सेवा,
15: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
16: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
15: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
16: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
15: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5, बेलडाङ्गी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023575906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।
17: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
1: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
2: हाम्रा विशेषताहरू
1: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
2: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
1: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
2: स्पन्डलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, पाइल्स, प्रेसर, सुगर, चर्मरोग, मुसा, खिल, डन्डिफोर,
1: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
2: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
1: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
3: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक छ थाना अगाडि। फोन नम्बर 023-570-752 र 023-581-052, मोबाइल नम्बर 98-526-70-552।
4: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर झिलझिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98-060-22-730, 98-526-70-030। झिलझिले सम्पर्क 97-073-21-494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा।
5: खुसीको खबर, मृगोला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुसीको खबर। मृगोला अर्थात किडनी फेल भई नियमित हेमोडायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक 2 खरखरे आन्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ। सम्पर्क ओम साई पाथिवारा हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू। दमक 2 खरखरे आम्दा। सम्पर्क नम्बर 98-526-23-023, 98-526-23-037, 98-438-54-085, 98-223-77-636।
6: हे भगवान्, यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने? म त दिक्क भइसके।
7: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
6: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
7: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउन। त्यहाँ एलइडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
6: ए हो र,
7: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
8: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकै सेवामा समर्पित। तमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
9: प्रोप्राइटर मनोज सिंह। फोन नम्बर 9846202930 र 9809531639।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाद रेडियो हिमशिखर 103.3 MHz।

सपना पुरा गर्ने आर्ट र उद्यमशीलताको यात्रा आर्टको उडान आफ्नो योजना आफ्नै उद्यम र आफ्नै पहिचानका कथा आर्टको उडान हरेक शुक्रबार साँझ 6:30 बजेदेखि साथै हरेक दिन विभिन्न समयमा सुन्न सक्नुहुनेछ मात्र रेडियो हिमशिखर 103.3 MHz मा।

0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिक्लाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।
1: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नु भएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक 6 झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर, फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
2: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेशन गर्नु पर्ने रोग हो?
3: यदि त्यसो हो भने नआतिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
2: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ।
4: तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
5: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू,
4: दम,
5: गठियाबाद,
4: पित्त पथरी,
5: मूत्र पथरी,
4: ट्युमर,
5: क्यान्सर,
4: डायबिटिज,
5: पक्षघात,
4: मृगौला र पेसाब सम्बन्धी रोगहरू,
5: नाक कान घाँटीको रोग,
4: हार्ट जोनी र नसाको रोग,
5: थाइराइड, किडनी फेल भएकाहरू,
4: मुटु, छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुके रोगलाई बिना अपरेशन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
2: नायक होमियो क्लिनिक, शङ्कर चोक, दमक, छापा, फोन नम्बर 98-42-093-892, 98-42-093-892।
6: सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
0: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर झिलझिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला, फोन नम्बर 98-060-22-730, 98-526-70-030, झिझिले सम्पर्क 97-073-21-494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा।
7: हाई डियर, के छ, ठिक त छौ नि? छैन केही पनि ठिक। आजकल त तिमीलाई भेट्न पनि साह्रै महँगो हुन थाल्यो है।
2: सरी डियर, नरिसाउ न, तिमीलाई थाहा छ त म अहिले कस्तो अभियानमा लागिरहेको छु भनेर।
7: थाहा छैन मलाई, आफ्नो बोयफ्रेन्डलाई त केही कुरा सेयर गर्ने टाइम नै कहाँ छ र तिमीसँग।
2: आजको सबै टाइम तिम्रो लागि र हाम्रो अभियानको बारेमा पनि म तिमीलाई सबै बुझाउँछु। ल सुन, सामाजिक यौन विकृति विरुद्ध हाम्रो अभियान द कन्डम हाउस भन्ने मूल नारा सहितको अभियान हो हाम्रो।
7: भन्नाले
2: द कन्डम हाउस दमकले यौन रोगबाट बच्न र सुरक्षित यौन सम्पर्कको लागि कृत्रिम यौन अङ्गहरूको बिक्री सुरु गरेको छ नि।
7: ए, अनि यसबाट चाहिँ के फाइदा छ नि?
2: यसको धेरै फाइदाहरू छ नि। कृत्रिम यौन अङ्गहरूको प्रयोगले गोपनीयता रहनुका साथै विकृति पनि नियन्त्रण हुन्छ, आफू जहाँ गए पनि लान सकिन्छ, अनि यौन अङ्गहरूको प्रयोगबाट पर स्त्री एवं पर पुरुषहरूको भावनात्मक सम्बन्ध साटासाट नहुने भएकाले घर परिवार बिग्रने डर पनि त हुँदैन नि।
7: ओहो, यो त धेरै राम्रो रहेछ नि। अनि यो द कन्डम हाउसमा अरू सेवा सुविधा के छ नि?
2: त्यहाँ त कपालहरूलाई आवश्यक पर्ने सबै कुराहरू, शीघ्र स्खलन रोक्ने कन्डम, अति पातलो कन्डम, काँडे कन्डम, पुनः प्रयोग गर्न मिल्ने कन्डम, भाइब्रेटिङ कन्डम, महिलाले प्रयोग गर्ने कन्डम, महिला पुरुष दुवैका लागि कृत्रिम यौन अङ्गहरू, महिलाहरूका लागि भाइब्रेटर, सुखापन हटाउने चिल्लो पदार्थ, सिलिकन रिङ, पेनिस पम्प, सिलिकन ब्रा, सरप्राइज गिफ्ट, साथमा अन्य सामग्रीहरू पनि छन् र अझ होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
7: साँच्चै गजबकै रहेछ। अनि यो कहाँ छ बेबी?
2: ए, यो चाहिँ दमक 8 पश्चिम बस स्ट्यान्ड छेउमा रहेको छ र बिहान 10 बजेदेखि बेलुकी 8 बजेसम्म खुला रहन्छ। अनि तिमीलाई पनि कुनै बेला काम लाग्न सक्छ, त्यसैले ल यो नम्बर टिपिराख, 98446014 89 र 98060-85-116।
7: तिमी त निकै बाठी पो भएछौ त।
2: अनि गर्लफ्रेन्ड कसको?
0: याद गर्नुहोस्, पसल सोही बिल्डिङको अगाडिको सटरमा सारेको छ है।
2: बी सेफ एन्ड सेभ अदर्स, द कन्डम हाउस।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाहक रेडियो हिमशिखर 103.3 MHz।

0: दमक इन्टरप्राइजेसमा इलेक्ट्रिक स्कुटर र साइकल खरिदमा भारी छुट। न मोबिल चाहिने, न त सर्भिसिङको झन्झट। एक पटक चार्ज गर्दा 100 किलोमिटर सम्म कुदाउन सकिने आकर्षक र नयाँ नयाँ मोडलका इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक साइकलहरू ब्याट्री र मोटरमा 6 महिनादेखि 1 वर्षसम्म ग्यारेन्टीका साथ सहुलियत मूल्यमा बिक्री गरिएको सहर्ष जानकारी गराउँदछौ। तपाईँ पनि सरल मूल्यमा भरपर्दो इलेक्ट्रिक स्कुटर एवं साइकल खरिद गर्न चाहनुहुन्छ भने एक पटक दमक इन्टरप्राइजेसलाई अवश्य सम्झिनुहोस्। सम्पर्क दमक इन्टरप्राइजेस, गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि, दमक, झापा। फोन नम्बर 98 16 091 013।
1: यो दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन। साह्रै दिक्क भइसके
2: काकी। होइन, के गनगन गर्दै हुनुहुन्छ हौ? एक्लै गनगनाउनुहुन्छ
1: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, कहाँ कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ
2: काकी। पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा शून्यमा, विभिन्न थरीका दाँत लाउनु परेमा, अनि बाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा, एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन के काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो के। ढुक्क भएर गए हुन्छ, बरु मै साथी गइदिउँला। ती दमकमा थाना रोडमै त हो नि। अब आई आई गएर बस्नु पर्दैन काकी।
3: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ। फोन 0235677777। मोबाइल 97697927934।
4: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँछौ।
5: जनसेवा होम क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
4: हाम्रा विशेषताहरू:
5: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
4: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
5: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
4: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, बायस, प्रेसर, सुगर, चर्म रोग, मुसा, खिल, डन्डिफोर,
5: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
4: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
5: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
6: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक छ थाना अगाडि। फोन नम्बर 0235707752 र 0235812052। मोबाइल नम्बर 98527752।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस र माइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का र माइलो
2: 1914 को जस्तै मलाई भोजपुरी खुकुरी मणिपुरी झर्काको थाल बटुका चाहिएको छ। कहाँ पो मिला हौ? त्यही त मलाई पनि मैयाले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक कहाँ पाइन्छ?
3: होइन के को बन्ठन हो यो?
2: म पनि त्यही भन्दैछु।
3: त्यही त त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि। तामा काँसा भोजपुरे खुकुरी मणिपुरे झर्का थालबटुका स्टिल रबर आइटम फेन रोटी मेकर ओभन इलेक्ट्रोनिक आइटम होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपद मूल्यमा पाइन्छ।
2: साथमा महागुरु फाल्गु नन्द र धर्म गुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
3: युनाइटेड युनिराइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिराइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
4: साथै ओइगा ब्रान्डका फेन कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथिभरा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम नगरपालिका रोड दमक छापा, प्रुफ राइटर पुष्प बहादुर पाण्डे 9852076162, विनोद पाण्डे 9924083188, प्रकाश पाण्डे 9816030993, शोभित पाण्डे 9907962, फोन नम्बर 0235825594।
6: नमस्ते, म हास्य व्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाद रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: सँगै उडी गए सपनाहरू पनि, चलिरह्यो हुरी बतास, बसाई सर्यो जुनले पनि, अध्यारो भयो मेरो मनको आकाश, अध्यारो भयो मेरो मनको आकाश, मेरो मन।
1: सपना पूरा गर्ने आठ र उद्यमशीलताको यात्रा, आठको उडान, आफ्नो योजना, आफ्नै उद्यम र आफ्नै पहिचानका कथा, आठको उडान, हरेक शुक्रबार साँझ 6:30 बजेदेखि, साथै हरेक दिन विभिन्न समयमा सुन्न सक्नुहुनेछ मात्र रेडियो हिमशिखर 103.3 MHz मा।

0: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडि पट्टिको भागमा दुख्नु, हाड जोर्नि तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
3: हिमशिखर टाइम चेक
4: अहिले 10 बज्यो।
5: यस, टाइम चेक का प्रायोजक
6: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSEI एजुकेशन फाउन्डेसन दमक।
7: पूर्वबाट उदाएको सूर्य सँगै आयो, आफ्नै परिवेशको कुरा बल्ल भन्न पायो, विश्वसँग जोडिएर भन्छ कुरा हामी, शिक्षा सूचना र मनोरञ्जन दिन्छ दामी दामी। भाषा भाषे जात जात संस्कृतिको सार, प्रकृतिको सुन्दरता हाम्रो उपहार, हिमाल पहाड तराईको यो भन्छ खबर, तपाईँ हाम्रो रेडियो यही हो हिमशिखर। हिमशिखर Radio Himsika 103.2 MHz.
8: श्रोता, अब तपाईँ केही बेर आज दिनभरिका खबरहरू समेटिएको संक्षिप्त खबर सङ्गालो सुन्न सक्नुहुनेछ। त्यस पश्चात 11 बजेसम्म विभिन्न नेपाली पुराना कालजी गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ।

बतासले पन्छाई दिँदा पछौराको छिका मुस्कानको मिठो रेखा परिहाल

0: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
1: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
0: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
1: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
0: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
1: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
0: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5, बेलडागी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।
2: ग्लोबल आईबी बैंक, सबैका लागि बैंक।
3: हिमशिखर टाइम चेक,
4: अहिले 11 बज्यो। यस, टाइम चेक का प्रायोजक,
5: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, सीएससीआई एजुकेशन फाउंडेशन, दमक।
6: पूर्वबाट उदारको सूर्य सँगै आयो, आफ्नो परिवेशको कुरा बल्ल भन्न पायो, विश्वसँग जोडिएर भन्छु कुरा हामी, शिक्षा सूचना र मनोरञ्जन दिन्छ दामी दामी, भाषा भाषी जात जाति संस्कृतिको सार, प्रकृतिको सुन्दरता हाम्रो उपहार, हिमाल पहाड तराईको यो भन्छ खबर, तपाईँ हाम्रो रेडियो यही हो हिमशिखर, हिमशिखर।
7: श्रोता, अब तपाईँ एक घन्टा अवधिभर पुराना पुराना कालजयी हिन्दी गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ।

मंगल खट भर के।

नमस्कार, म हुँ तपाईँहरूकै धुर्मुसे। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

नमस्ते, म हाँस्य व्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाद रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र निशुल्क रूपमा वडा कार्यालयमा दर्ता गराउँ। दमक नगरपालिका 3 नम्बर वडा कार्यालयबाट जनहितमा जारी सूचना।
1: ग्लोबल आइडी बैंक सबैका लागि बैंक।
2: हिमशिखर टाइम चेक
3: अहिले 12 बज्यो। यस, टाइम चेक का प्रायोजक
4: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउन्डेसन दमक।

0: रेडियो हिमशिखर 103.3 मेगाहर्ज।
1: श्रोता, अब तपाईँ एक घन्टा अवधिभर नेपाली विभिन्न पप गीत तथा डान्सिङ सङहरू सुन्न सक्नुहुनेछ। रेडियो हिमशिखर सुन्दै गर्नुहोला।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्भार रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: जनसेवा होम क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
1: हाम्रो विशेषताहरू
0: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
1: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, विनाश, कान पाक्ने, टाउको दुख्ने, केश झर्ने, मानसिक तनाव,
0: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
1: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, बायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, खिल, डन्डिफोर,
0: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निधाउने,
1: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकार रोगहरूको सफल उपचार गरिन्छ।
0: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
2: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक्ष थाना अगाडि। फोन नम्बर 0375 70 752 र 0375 81 052, मोबाइल नम्बर 98 526 70 552।
3: हिमशिखर टाइम चेक।
4: अहिले 1 बज्यो।
5: यस, टाइम चेक का प्रायोजक,
6: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, सीएससीआई एजुकेशन फाउंडेशन, दमक।
7: पूर्वबाट उदारको सूर्य सँगै आयो, आफ्नो परिवेशको कुरा बल्ल भन्न पायो, विश्वसँग जोडिएर भन्छु कुरा हामी, शिक्षा सूचना र मनोरञ्जन दिन्छ दामी दामी, भाषा भाषा जात जात संस्कृतिको सार, प्रकृतिको सुन्दरता हाम्रो उपहार, हिमाल पहाड तराईको यो बच्चा खबर, तपाईँ हाम्रो रेडियो यही हो हिमशिखर, हिमशिखर, हिमशिखर
8: रेडियो, हिमशिखर 103.2 MHz।
9: श्रोता, अब तपाईँ 1 घण्टा अवधिभर विभिन्न नेपाली चलचित्रका गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ।

0: दाजु मैले तपाईँलाई माने माया चाहिँ साँच्चै गराउँदैछ
1: भाइलाई. मायाले दिँदैछु भन्दैछु.

0: अनि हो, यो दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
1: काकी, होइन के गनगन गर्दै हुनुहुन्छ हौ? एक्लै गनगनाउनुहुन्छ
0: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, कहाँ कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
1: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा शून्यमा, विभिन्न थरीका दाँत लाउनु परेमा, अनि बाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा, एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन के काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रै आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो के? ढुक्क भएर गए हुन्छ, बरु मै साथी गइदिउँला, ती दमकमा थाना रोडमै त हो नि। अब आई आई आई गएर बस्नु पर्दैन काकी।
2: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ। फोन 023-576-777, मोबाइल 97-697-27-934।
3: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँछौ।
4: हे भगवान्, यो एलईडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
5: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
4: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
5: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउ न, त्यहाँ एलईडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
4: ए हो र,
5: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
6: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत 2 दशकदेखि तपाईँकै सेवामा समर्पित।
4: प्रोप्राइटर मनोज सिंह, फोन नम्बर 98-426-20-930 र 98-049-31-639।
7: हिमशिखर टाइम चेक,
8: अहिले 2 बज्यो।
9: यस, टाइम चेकका प्रायोजक,
10: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSCI एजुकेशन फाउन्डेसन दमक।

एक नाले बन्दुक, दुई नाले बन्दुक, मृगलाई ताकेको, मृगलाई होइन मायालाई ताकेको। नमस्कार, म हुँ प्रशान्त ताम्राकार। तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संभाग रेडियो हिमशिखर 103.3 MHz।